0: तो वैसे वो ये फरक बुक्सा तो पे हने वो कोना चो नकासा मानते या ता गने तिचा हने वो पेवरा हुई चा बोले रहता था ना का फक्से इंतिर ने यो या का फक्से रो मानता हो ऐता ना साकी वो हुपने का तो कैसे वो या फिर वाले कोले रहता था या स्टा रेनुंसिया रेनुंसिया रेनुंसिया उको मैं यो ऐता ना फोर्के हने वो मैं ऐता भी ना करे वो फोक्के थे कमरा की तत्ता चो फिर ना का शेखर पे ना का खेती ना करते प्रोविंशियस तो के ना का ना उका था कि ना का गप है वा उक्षण है खता से असल इन सने वो खेते वो कमर से वाली उका चार उमा खेती उम चा अपने खा उका हो असुरा अपने वही इस से हो पने का सोया फे अन्य उका तो चखा या स्टार रिनुंशा हो पने करो वही तो वा तत्ता प्रेसिडेंट एक सुमान्या चार्ख पना सवा सवाया फागिरा के हाल खमा की वा प्रोविंस तो के नगन था कि तो के नगन उन खतरा को खचत्रुं को नगन यस्ता यस्ता मोतुसिरम व्यस लिवरान तत्ते हने व चकारो न कहा है चकान्यास को न कसा पा सवाया खतिस की तो नगस को नहीं मान कचकला न खमा सर नगस की हाल खमा की वा वाले अथॉरिटी सुपर न कसा गातुं का और तो पूरे उरन का तो पूरे वाया फरा की उकायास न रखा पावरे खकी ने या किम सा और खकी तार तब फिर नीचे खाने उनका मार के तो बोला का ग्रासिया लालू कम क्यों था कि ना उन्हीं का तरह कि आलू कम या तीव्र ना काम पे पोरता देता इस्तेमाल किस पे एरोगोल का मसा व किचा भी था कि
1: Yus pagana hilata Esteban halukam uksatokin ha yatuna ka purisin karaki pajba marka chilena ka suk ampe uksatokin ha piñasita ukam hikata sepre esas kumana kasa ist oye prarakta wa yaketuna kan pi seranta ki punian hilat kulakana ka yatuna ka hutha ki puni uki chaman ha sector gastronomiko upana ka warsu no oye praraki takis antuna ka uti pansti hilat kulakana ka maima yaketuna ka uki chakusa tokena kan ha hist anta siski pi sasina miles de negocios halukam ka sayanta tu kama usa saucha sera ki ukatham hist antra pri ukatsti utkiwa desempleo irna kelena ka usar hapham sasau ka tupana ka kusa tokit halis no kapkhala ki konateha hist antra pchai hanai con la luna y su token genial genial que su chiste asesina federación de propietarios de discotecas locales ramas afines hey hay que meter que manera su ya para que quiten a casman al capri o para que la pas marcanja sau ya para que uchicha crisis hay que man cam casina bloqueo sacam takis antena cautipana el combustible que apicente una cautipana será que uchicha pas para negocio su carna buena cansti sayan traki uchicha si uchicha desempleo uka huk ampe utkani departamento de la paz uksa token hasa sawa ya bharaki. Sara ki uhichaga mahani ya puni wa hak tapi wa ya bharaki ta ina pa pataka pusitun ka waranka markachiri na kawa maimei actividades uka taipira kanha alish nukuta hapri. Hisa 240,000 personas si uhichaga upana kawa alish nukuta hapri upana kaha desempleados. Ayuka mikatas hapharaki sara ki wa secretario ejecutivo akapaspe sector uksankiri Juan Carlos Callejas upa wa kaha a la tarde en directo Xampeja Aruski para aquí Gilad Kulakanaka maizeto que trapas para dirigente upas kamsa uera kisa utiusi u afectaciones sa capas para restaurantes pensiones cafeterías bares discotecas como la kiwi aca emprendimientos gastronómicos hasta mancañutara xistara pjana alhta siñate que escuena kajist antataje usasin haktapi pjata inawa pataka waranka establecimientos ukanaka u departamento de la paz uksatoken haut hisipi 100,000 establecimientos ukatsti Gilad Kulakanaka sara que uchichas ni apuni 80,000 hay un caos histán tresiva como esta actividad de su cana cani upane que al japrisa histán tawai japri ukam histán tata que es cani ukam pirusa hani puna como esta utikano capaz y irna kirina capasti hichas kalle toque na kan japri uku para kaja han irna kawini hay un como esta arzua y apara aquí mai mea negocio su cana uchichaja alquileres créditos bancarios su cana expo japrañapa pa ilo en expo japrañapa de aquí pero hay una caut histán tapita aquí ukapachasti hani ut خیتی او کتای پینستی هی چه خا سر خب خم سسوا ایرنا قرینا کرو خالیس نو کوی خب خرا کی تینا حالو کما او یتی سرا کی لات کلا کنا کا یا که پا امپریساریو سو پرا که کی پاو هی چه انبرسیونیس حالو کنا که یا که دپارتمنتور سر خنیانی سسی نان لوب ایسیب کرا کی سرا کی پی حالو کما تو ارسو یا بخرا کی کم پیرو سیو چه ما پروپوستا لیجیسلاتیبا حالو کتای پینسو تخرا کی سا پریودو دی گراسیو کاش چورا تاس پاو کیم سا پاکسی تاکسسین کریدیتوس انتریسیس ادیشنالیس کتای پینا کاسو کاخا Haluka matan hipokasnia pataki, hichpacha hankaki halukam, kampiru seraki uchichaka paspauruna kahaniteha, askichaweha utikani hutiruna kahasiwa, ma ampliado departamental, ukaru uchichaka wiltrapha, sasa opena kahsapre, ukamata machaka medidas